अक्षरमित उपददातिषट्छन्दागस्य षट्षडक्षरा बृहति बृहति खलु वै छन्दागुंसि स्वाराच्यमानसे जगति स्वाराच्यैयस्यैता उपदीयन्ते पशवो वै बृहति पशवो वा एतदक्ष्ण्यस्तस्मादेतस्याञ्चित्या मे वा